संशोधन गर्छु भनेर भर्खर सुझावहरू पनि मागिरहेको छ। हुने विभागमा

சங்கர்

役者というのはね、ない、そういう、こたんのね、ここまでも全部渡せる、食べられて、これで今あるんです。

10,000 कुल के हर चार को दिमाग दिया तो दिमाग चीनी

Thank you.

सचिवालय नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वार्ड नम्बर 3 कृष्ण सार समाचार क्षेत्रभित्र रहेको बस्ती नजिकै चितुवा नियन्त्रणमा लिएको हो। कृष्ण सार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्ण सार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो। पाँच दिन अघि थापेको पासोमा चितुवा परेको हो। पासोमा वैशाख पोथी चितुवा परेको छ। केही दिन अघि स्थानीयवासीको दुई सिलाई आक्रमण गरेको र मानिसलाई आक्रमणको

जस मध्ये दसवटा कृष्ण साक्षी ग्रहको आक्रमणबाट मरेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो। आज हामीले तपाईँको प्रश्न र सरकारवालाको जवाब लिएर आएका छौँ।

Thank you.

माननीय मुख्यमंत्री समेत के लिए पटक विकास परियोजना युवा संजाल भाषण कार्यक्रम समिति पत्र नया नेतृत्व चयन भाषणमा जैविक मल कारखाना संस्कार प्रतिशत संस्थान गर्ने लक्ष्य मण्डियाबाट समस्याग्रस्त जिल्ला नियन्त्रण गाउँपालिका काशी क्षेत्रलाई ल्याएको सुरक्षित जिम्मा

0: जीवन सम्भव हुने हुँदा यसको संरक्षणमा हामी सबै जुटौं। यस्तो अमूल्य सम्पत्तिले वन दरारको कारणले क्षमतामा खराबी पार्न सक्छ। त्यसैले वन दरारो नियन्त्रण गर्नु हामी सबैको दायित्व र कर्तव्य हो। वनलाई दरारोबाट कसरी बचाउने?
1: हामी सबै आफ्नो वन क्षेत्रहरूमा अभिवृद्धिकरण निर्माण गरी सुक्खा समय अगाडि त्यसको मेहनत क्षमता र स्वच्छता गरौं।
0: दिदी चुरोट खाएर नदीलाई बन्दामा खाऊ।
1: वनको गुणपूर्ण कारणले गरौं।
0: वनमा टिक्नु खाएपछि आगो राम्ररी निभाएर मात्र वन क्षेत्र छोडौं।
1: सुक्खा मौसममा वनमा आउन लाग्ने वस्तुहरू सलाई लाइटर लगाउन हिँडौं।
0: वनमा आगो लागेको देखिमा नजिकैको वन कार्यालय सामुदायिक वन र प्रहरीमा खबर गरौं। सबै जुटेर सुरक्षित वनलाई दरहरूको नियन्त्रण गरौं।
2: वन एन दुई चार क्षेत्र अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुल कार्य गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सान भएको बिगो असुल गरी 60,000 रुपियाँसम्म जरिमाना र 3 वर्ष कैद वा दुवै सजाय हुन सफल भएको हुँदा वनमा आगो लगाउने र आगलागी हुन सक्ने क्रियाकलाप नगरौं र अपराधमा सबै 20,000 को भागीदार नगरौं।
0: डिभिजन वन कार्यालय फोन नम्बर 084-4120156।
3: नमस्कार, मेरो नाम अभिनन्दन चौधरी।

जस्ता हाम्रो

0: सरकी टोपिला मुना जुन सानी आमाको काखबाट छुटेर जुन बाढीमा बग्नु पर्यो सबैजना सुरक्षित ठाउँसम्म पुग्न पनि हामीलाई धेरै गाह्रो भएको थियो।
1: बाढी चाहिँ आउँछ भनेर हामी चाहिँ पहिले पनि त्यसको खबर पाउनु भएको थिएन।
2: बाढी

0: Thank you. त्यसको चाहिँ तर्फहरू बाँधहरू निर्माण गरिसकेको छ। अहिले चाहिँ उहाँहरूको घर सुरक्षित भएको छ, खेत जग्गाको सुरक्षित भएको छ। र अहिले पनि आएर हेर्दै गर्दा राप्ती नदीले भन्दा पनि खडक पहरहरूले धेरै मात्रामा दुःख दिइराखेको छ, भन्नाले क्षति गरिराखेको छ। उहाँको खेतबारीहरू काटेर नोक्सान गराइदिएको छ, त्यसै गरी अरूहरूमा सामान्य क्षतिहरू पुऱ्याएको छ। यस्तो अब क्षतिहरू भन्नु पर्ने कुरा त्यस्तो समस्या आइरहेको अवस्थामा यहाँको तयारी केही पालिकाको तयारी के छ? अब खडे कुरालाई त खासै हामीले क्षेत्रमा बनाउनै सक्दैनौँ, किन भनेपछि त्यो खडे कुरा भनेको तपाईँको जङ्गलमा तपाईँ पानीको जङ्गलदेखि माथि तपाईँको आफ्नो त्यहाँ पहाडहरू पनि रहेको छन्। सानो सानो पहाडहरू खडे कुराबाट आएको पानीले गर्दाखेरि चाहिँ नोक्सान गरेको, तर हामीले त्यहाँ जान आएको भए चाहिँ अब खडे कुराहरू मानिसहरूलाई सूचना त्यसको तयारी गर्नुपर्ने कुरो छ। तयारी अब अघि यहाँ त धेरै कुरा भइसकेको छन्, तर यही स्थानीय सरकार आइसके पश्चात विभिन्न संस्था मार्फत र स्थानीय तह मार्फत नै हामीले सशक्तिकरणका कार्यक्रमहरू धेरै गरिसकेका छौँ। उहाँलाई हामीले छटपट झुला जस्तो कुराहरूदेखि कार्यहरू चाहिँ धेरै छिटाइसकेका छौँ होइन हाम्रा जनताहरूलाई। त्यसले गर्दाखेरि उहाँहरूको अनि पूर्व सूचना जुन रहेको छ त्यो पूर्व सूचना गराएर पनि उहाँहरू पानी पर्ने बित्तिकै सतर्कता अपनाउनुहुन्छ, क्षति हुनबाट जोगिनुहुन्छ, सुरक्षित स्थानमा लाग्नुहुन्छ, जुन चाहिँ हामीले क्षेत्र आवास भनेर बनाएका छौँ। त्यसमा जोरी संरक्षण आफ्नो जानुहुन्छ होइन भनेपछि उहाँहरू अन्य कोही सुरक्षित स्थानहरूमा आतङ्कीहरूको खर्च भनेपछि चाहिँ अनि त्यसपछि चाहिँ उहाँहरू विपदबाट केही हातसम्म जोगिनुहुन्छ। यस्तो सूचनाहरूले जुन सूचना पानी भएको छ र त्यो सूचना कतिको भर पर्नु लाग्छ।
1: बस्ने जीवन पालिका चाहिँ उहाँहरूमा चाहिँ चाहिने छ

0: फानुकागी बनाएको अब पानी आउने थाहा भएको भएले त त्यसले नै हामी सजिलै बस्थ्यौँ।
1: एकदम तयारी कुरा सुन्ने गर्नुभयो उहाँले चाहिँ होइन, किनकि अब हाम्रो माथि नै हाम्रो जलाधार क्षेत्र चाहिँ ठुलो हुन्छ। जस्तै कर्णालीको जलाधार क्षेत्र हेर्ने भने चाहिँ उमराम रुकुमसम्म छ यसको कर्णालीको जलाधार क्षेत्र। माथि पानी परेको चाहिँ माथि तार विस्फोटन भइरहेको हुन्छ होइन, हिमतार विस्फोटन भइरहेको तर तर थाहै हुँदैन होइन। यो चाहिँ उहाँले चाहिँ उठान गर्नुभयो, यही अनुसार नै हामी हामीले यही अनुसार काम गर्छौँ कि किनकि माथि के भइरहेको छ भने चाहिँ तर उहाँहरूलाई थाहा हुँदैन। त्यसैलाई चाहिँ हाम्रो विभिन्न उपकरणहरू केन्द्रहरू चाहिँ माथि चलाउने छन् होइन, त्यसलाई चाहिँ हेरेर चाहिँ बाहिर त्यसको सतह चाहिँ बढ्दैछ कि के छ भन्ने कुरा चाहिँ हामीले चाहिँ अहिले चाहिँ मनसुनको समयमा चाहिँ अनुभव गरिरहेको हुन्छ। र त्यसरी नै उहाँहरू घाँस काट्न जाँदाखेरि चाहिँ सूचना कसरी दिने भन्ने सन्दर्भमा चाहिँ हाम्रो चाहिँ पोखरी नम्बर छ एउटा चाहिँ 1155 भन्ने चाहिँ यहाँहरू कतिलाई थाहा छ होइन, त्यो चाहिँ 24 घन्टा हाम्रो चाहिँ जति बेला तपाईँ 1-2 बजे आज 1-2 बजे पनि फोन गर्नुभयो भने पनि त्यो हुन्छ। 1-3 बजे भयो भने चाहिँ तपाईँ मौसम सम्बन्धी मात्रै जानकारी लिनुहुन्छ कि पानी पर्छ कि पर्दैन होइन, छाता लानुपर्छ कि पर्दैन भनेर सुन्नलाई चाहिँ मौसम सम्बन्धी एकमा डायल गर्न सक्नुहुन्छ होइन। त्यहाँ चाहिँ मजाले यो स्थानमा छु म, यहाँ चाहिँ के हुन्छ के अवस्था छ भनेर चाहिँ मजाले जानकारी लिन र उहाँहरूले चाहिँ त्यो जानकारी चाहिँ तपाईँहरूलाई चाहिँ प्रदान गरिदिनुहुन्छ। अनि त्यसरी नै 2 नम्बरमा चाहिँ हाम्रो चाहिँ बाढी प्रमाणमा यो चाहिँ मौसम डिक्लेयर भइसकेपछि चाहिँ एक्टिभ हुन्छ र 2 नम्बर चाहिँ तपाईँले गर्नुभयो भने चाहिँ अब बाढी चाहिँ बढ्ने सम्भावना छ कि छैन त जस्तै घाँस काट्न कुनै नदीको नजिकको छेउमा चाहिँ जानु पर्नेछ भने चाहिँ यो नदी चाहिँ बस्छ कि पर्दैन भनेर चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ।
2: मेरो नाम रामलक्ष्मण थारू हो, बाँसगिरी नगरपालिका टिम। बाँसगिरी नगरपालिकाभित्रमा हाम्रो लखनाखण्ड भन्ने चाहिँ छ, 2 ढुङ्गाको बिचमा तरुल भन्ने चाहिँ छ, त्यसमा चाहिँ थाहा हुँदैन, त्यसमा चाहिँ अघिल्लो चाहिँ कुरो आएछ भवै चाहिँ पालिका छ साइमन, अब त्यहाँबाट थाहा हुँदैन। सूचना आइसकेपछि बाँसगिरी नगरपालिकाबाट लखनाखण्डको टिममा हामीलाई चाहिँ बर्खामै खबर आइदिएको भइदिए चाहिँ हामी मलाई चाहिँ चौकीदार चाहिँ पाइदिन्थ्यौँ, त्यो आएन। भन्छन् दबाईमा छ, दबाईमा त छ र सूचना नआएसम्म चाहिँ अब सबैजना त मोबाइल चलाउँदैन।
3: होइन समय जतिमा त पनि पालिकाले दुई तिनको चाहिँ स्थल निर्धारण गरेर चाहिँ नि हामीले बस्ती चाहिँ सामग्री बस्ती सबै जोगिनु पर्ने भन्ने पहिलो चाहिँ दोस्रो चाहिँ हामीले पूर्व सूचना प्रदान गरिएको होला र त्यो चाहिँ बस्तीलाई जोगाउन चाहिँ हामीले गर्नुपर्ने अधिकारीहरूकोतिर चाहिँ बस्तीको तन्त्र लगाएर चाहिँ त्यो बस्तीलाई शक्ति जान सकिने स्थिति हो भने त्यसलाई कर्मचारी लगाएर सूचित गर्नु पर्यो होइन।
4: राष्ट्रिय विकास गरेर पढाउन

हामीलाई त्यही आफ्नो पत्तो कसरी सचेत गरिदिनुहुन्छ कि हस्त धन्यवाद।

0: कति धेरै गरेसम्म यो भजन यहाँ पनि वाचन गरे होइन
1: सौभाग्य

0: कार्यका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5/5 पुरानो पेट्रोल पम्प सम्पत्ति
1: सम्पर्क 0 84 4 0 0 1 0 2 4 0 0 2 0 10

0: के बाला
1: सुना
0: दिन भर का ये बरना

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान शुरू गरौँ। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाऊ।
1: रेडियो प्रभाव एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश। घरमै बनेको पोषिलो कुरा खान छ महिना पछि अनिवार्य शुरू गरौं। अन्न, केराकुडी, साग सब्जी, फलफुल सहितको पोषिलो कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै दुई वर्षसम्म स्तनपान जारी राखौं।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार, मेरो नाम रत्नमल चौधरी, बाँसगिरी नगरपालिका वडा नम्बर 4 बटपाल बर्दिया। म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गरेको छु। यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छौँ। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त फैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीँबाट सिफारिस लिएर आएकालाई मैले पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा मलद्वारमा पाठेघर अग्रठानी मुखलमाली कलेजो फोक्सो चित्त छैन हाम्रा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586-86-128, 98486-86-128, 98-20-21-29-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हस्, धन्यवाद।
0: चार घण्टाको बासुघरमा कहाँ छ नो? यी घरमा नेपालकै पाँचवटा बुद्धिजना सुनेर ओटुमा आफ्नो घरमा कहाँ छ मिलेर हो? यी घरमा कुन सरकार कुन सुन्दा चलन है? महिलो पटाना हो, सबको बताना हो। तो कहाँदेखि मर्नु चाहिँ सोचे नेपालकै पाँचवटा बुद्धिजना सुन्दैन हो। वान के सुन चाँदीकै गहना बजार बजारमा ओकर पसलमा नम्बर 1 सुन चाँदी गहना तयार भइगयो। अरू कलर अनुसार गहना चाहिँ बनाइ छ। दिदी, हामी नेपालको दैना त पुरा दुस परत बडा ढेर भाडा लागत हो। हामी पुरा दिन सन्दे तँ काहीँ चिन्ता गर्छु। पाँच मिनट बुडुजेर नेपालगञ्जको साथ आऊ। बाँसरी बजार किसान चौकी लगे सिद्धार्थ तयार भए अब सब कुछ लगे पनि यहाँका नेपालगञ्जको भाव अनुसार सुन्दरीको गहना पनि पाइबो। ठिक बाटो दिदी।

Thank you.

Thank you.

tomorrow.

I'm sorry.

قادم إلى الفاتحة.

是个担心，把这个新毛收入的定数的约定，毛收入的定数的基准担心，每分第三基数的约定，每分第三基数的

I'm gonna go to the hospital.

Thank you.

श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आईएमआरएस 57-86, उन्नत जातको धानको बिउमा राजा 4, सावित्री, सजु 52, शर्मा मन्सुरी, राम धान 606, 505, 301 या पनि जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ।

0: औषधि उपचारसितको मूल्यमा गरिन्छ। त्यसकारण श्रेष्ठ एडभोकेट बासरी किसान चोकदेखि दसिए सामुदायिक पुस्तकालयको पूर्व साइडमा
1: समस्या
0: गर्न

समयसम्म आमाको दुधमा देखाउ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउ स्वास्थ्य

Thank you.

एक पटक सेवा करते हैं उनका अवश्य धन्यवाद।

Yeah.